0: چراغ علم. ابھی آپ نے سماعت کیا یہ خصوصی پروگرام جسے ترتیب دی عصیم سکسینا نے اور پیشکش تھی وکرانت چودھری کی. سامعین اسی کے ساتھ اب اپنی میزبان عائشہ راحت کو رامپور ریڈیو مرکز سے دیجیے اجازت. آج کا اردو پروگرام اب اختتام پذیر ہوتا ہے.
1: ابھی آپ سن رہے تھے اردو کارکرم. یہ کارکرم آکاشوانی رامپور کی پیشکش تھا اور آکاشوانی کے لکھنؤ مرکز سے نشر کیا جا رہا تھا.
2: یہ آکاشوانی کا پریاگ راج کیندر ہے. میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز پر اور ایف ایم 100.3 میگا ہرٹز پر. کچھ ہی پلوں میں آپ سنیں گے سگم سنگیت کا کارکرم. اس سے پہلے یہ سندیش.
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
4: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
3: डायल कीजिए 8700014242.
4: नंबर एक बार फिर नोट करें 8700014242.
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना, मोदी जी का संकल्प.
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको.
5: अब तक इस योजना से 9,50,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं. अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित योजना के 3 गारंटीड फायदों की जानकारी के लिए